مردانی نے کیرتن کیتا. ایتھے بھی یہی مسئلہ. حضور کہنے لگے مردانی سامنے شہر ہے, ایتھے جا کے روٹی کھا لے. بابا میرے کول کچھ نہیں. حضور کہنے لگے چک لے ٹکا. آخو سری وائی بابا ٹکے نال کی بنے گا؟ مردانیا تو لہتا جا, لے کے چلا. جس لئے شہر پہنچے چنگا رونکیلا شہر, سوچیا کہ دیوا ٹکا. تو پہلا ہی جا کے مردانہ کرانے والی دکان سے اتے کھڑو گیا. خیال آیا بھی اج بدام ہی چھکی آخو سری بھائی جی, کئی دن ہو گئے گلا بڑا خشک ہوا. یہ کیا بھائی بدام کی بات؟ دکاندار نے کیا ٹکے شیر تے کھنڈ, یہ بھی ٹکے شیر تے مرچا, یہ بھی ٹکے شیر. مردانے نے سوچیا بھی چنگا بندہ ہے, پردیسیاں نال مخول کرد ہے, سوچیا بھی بلاس کرد ہے. مردانہ دوجی دکان پہ چلا گیا. یہ سی فروٹاں دی دکان, سونے سونے کیلے ڈی سی آخو سے جو آئی پہ سر ٹوکرے. ساڈے ڈی سی تو کرسیاں تے بیٹھے ہوں, اتنے ٹوکریاں پہ ہوں. تو پیاری ساتھ سنگت کیلے ہمارے ویکھیا, سیبا وال تکیا, ہور بھی کئی طرح دے فروٹ انگورا وال ویکھے. مردانے نے پوچھا کیوں بھائی بھلے لوگ اے انگور کی بات دیندے ہیں؟ اس نے کیا ٹکے شیر سیب, اے بھی ٹکے شیر تے کیلے, یہ نے کیا بھی ٹکے شیر. مردانے نے کیا اتنے سارے ہی وہ بندے ہیں, کسی کے دل چڑھ میں نہیں آتا کہ میں پردیسی ہاں, جس چیز کی مینو اچھا ہے یہ مینو دین. مردانہ تیجی دکان پہ چلا گیا. یہ دکان کس دی سی؟ حلوائی. شام دا ٹائم سی, گرم گرم جلیبیاں نکل رہی تھا. مردانی نے ویکیا پہڈا دی لگی ہوئی سی, منہ پانی پھر آیا, نیڑے پہنچیا. سوچیا بھی حلوائی ہے تو پلا لوگ سیدھا سادہ جاپدا ہے, یہ نہیں ماحول کرے گا. نیڑے جا کے کیوں بھائی یہ جلیبیاں کی پا دینا؟ حلوائی نے کیا ٹکے شیر آخو سری بھائی. تو گلاب جامن یہ بھی ٹکے شیر ہی ہے نا, رس گلے یہ بھی کوئی پا ہے. مردانے نے کیا بھی اندروں پہ تین کہ اوپر اوپر آخو سری بھائی؟ نہیں اندروں کہہ رہی ہیں. لے پھر ٹکا کہ دے شیر جلیبیاں. جلیبیاں شیر لے کے گرم گرم جس نے کھا دیا, بڑا سواد آیا. واپس آ گئے, آ کے حضور دے چرنا پہ متھا ٹیکیا. حضور کہنے لگے مردانے آج بڑا خوش ہیں آخو سری بھائی. مہاراج تھی تو انتر جانی ہو نا, کدے کدے میرے دل دیا بھی بجھ لیں گے. کیوں مردانے؟ مہاراج اے پڑا چنگا آ گیا ہے, اے اسٹیشن اچھا ہے. اول تا اتنے چھ مہینے رہو, نہیں تو تین مہینے کا ضرور رہو. کیوں مردانے ہے؟ سچے پادشاہ کمال کی گل ہے, تسی ایک ٹکا دیتا ہے, میں بازار چ گیا جیڑی چیز پوچھا وہی ٹکے سیر, اتنے ہر ایک چیز ٹکے سیر ملتی. بابا موجہ لگی ہوں, دو چار ٹکے روز دے دیا کرو تے میرا کام بھی چنگا بن جائے گا. اے سدے پادشاہ پھر کیرتن دو بجے سنایا کرا گا. یہ اینڈ جڑا بڑا اچھا ہے, کیونکہ گرو نانک دے باپو کی گودی پیچھا ہسیا بھی کرو پر گرو نانک دے پیار ہسیا کرو. گرو نانک دے پیار ہسنا بھی ماڑا نہیں ہے, تے گرو نانک دے پیار چ رونا بھی ماڑا نہیں ہے. آخو سی بھائی رونا کیڑا ماڑا ہے؟ دنیا داری دا رونا, دنیا داری دا رونا ماڑا ہے. جی گرو نانک دے پیار چ کوئی روندا ہے بھائی, او دا ایک ایک اتھرو جڑا ہے او دھرتی تے نہیں ڈگدا, گرو نانک دے چرنا تے ڈگدا. ولے وے کارن بابا روئیے, حضور بانی دوارا فرماؤں گا دنیا داری دا رونا نہ رویا کرو. اتھرو بڑے قیمتی ہیں, انہاں سچے موتیاں نو کوڑیاں دے پا جایا نہ کریا کرو. یہ رون واسطے چت کرے بھی تو کیڑا رونا روئیے؟ ونے وے کارن بابا روئیے, رومن سگر وکارو, نانک رونا بابا جان گئی جی روے لائے پیار. اج امرکلے دے کیرتن کیا ویراگ آ گیا والیا صاحب رنگ, کیا ویراگ تیرے گرو نانک دے پیار چ رونا ویراگ آ جاندہ ہے. پیار دی پہلی منزل ہی رونا ہے پیاری ساتھ. ہر ہر سجن میرا پریتم رایا
मिलावे मेरा प्राण जीवाया, और ऐन सकादन देखे प्रीतमा मैं नीर रहे वे चले। भाई ना मंजिला कोई प्यार वाला ही समझ मां कुछ कहते सन जिदा कोई मर जावे ना घर का बंदा रोंदे सारे हैं पर ओदी तां वखरी निकलती, रोंदे सारे रिश्तेदार आंढी गुआंढी भी रोंदे सन पर ओदी तां वखरी है, जिदे मन नूं लगी है प्यारे ओदा जीवन ही वखरा है। कोई कुछ कहता होगा सवेरे, कोई कुछ कहता होगा, पर नहीं तो कोई गुरु नानक का वैराग आ गया। साखी तकरीबे नी चली जो बाबे ने मुखार पे तो उन्होंने भी कई बार सुनी हो गई बाबा जी भी वसाए हुए वालिया साहब तो प्यारी सत्संग क्या वैराग आया। मन उस वेले धरती भी रो रही थी आखो श्री का प्यार का रोना गुरु नानक रीझ रहा है थोड़ी अखा भी अथरू चो रहे ये प्यार का रोना जी कद अखा पी जा गुरु नानक के प्यार च शुक्र करता तेरिया मेहरा हो तेरे प्यार च मन रोया है जा दुखो गुरु नानक के प्यार का रोना जाया नहीं जाएगा खुश नहीं जाया गुरु नानक दे वैराग क्या सवेरे वैराग आया तो कोई मत ख्याल करे कि कोई होर गल सी नहीं निरोल गुरु नानक का वैराग गुरु नानक का प्यार अरदास करिए सानू भी अरदास मिले साढ़े उत्ते ही बख्शिश होवे दुनियादारी का रोना तो सारी दुनिया पर रोंदी है धन कोल नहीं है तो लोग रोंदे पुत्र नहीं आया नहीं है तां भी रोंदे जे हो गया नलायक हो गया तां भी दुनिया रोंदी है किसी के शरीर नूं रोग लग गया है किसी का काम कार नहीं चलता किसी नूं कोई रोग है बेनती की थी ना परसों नानक दुखी आ सब संसार फिर सो सुखी आ जिस नाम आधार जे रोना हो गुरु नानक दे प्यार च रोया कर नानक रोना बाबा जानिए जे रोवे लाए प्यार हसना है तो गुरु नानक दे प्यार च हसन नूं मन ही नहीं किया बाणी चाहिए पूरा सतगुर सेवीए पूरी होवे जुगते हसन दिया पहला काम ही हसन पर फजूल हसना ना हो कुछ हसना ना हो जे गुरु नानक दे प्यार च बाबा जी कहते हसो भी खेलो भी पर गुरु नानक दे प्यार से सत्कार हसन दिया खलन दिया चंगा खाओ पहनने खवंद विचे होवे मुक्त पर पूरी जुगती को रहे केड़ी जुगती को है गुरु नानक का प्यार गुरु नानक का अदब जो तुहानू गुरु ने वसे दस दी है एक बारी प्यार नाल आखो श्रीवास बाबा तीन महीने का पड़ा इतने जरूर कर सारिया भुखा दूर हो जाएगी तो मेरे अर्शी दातार ने सच्चे दरकार धन गुरु नानक ने किया मरदानिया इतने हर चीज टके फेर है हाँ महाराज बदाम भी टके फेर है घ्यो भी टके फेर है तो मैं पूछा मरचा वह भी टके फेर फिर बाबा मैनू तो भुख लगी सी मैं तो जलेबिया का फेर खा के आया खुदरी बार हजूर कह लगे मरदानिया जिथे हर चीज इको भाव की है उथे नहीं रहना चाहिए आप जिथे लाल से कौडी पालती जिथे सत से झूठ की पहचान जिथे बुरे के पले नहीं वेख्या जाता जिथे रात के दिन का फर्क नहीं है मरदाने जिथे गुरमुख से मनुख की पहचान नहीं है उथे नहीं रहना चाहिए नहीं रहना चाहिए। जिसने लाल की परख नहीं की लाल की परख कौन कर दे पारकू भाई नंद लाल जी ने लिखा है ना